0: right after the commercial break.
1: जिंदगी एक खूबसूरत सफर है. जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है. लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मधम हो जाते हैं. ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो. और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है. हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी. ये सिर्फ एक अस्पताल नहीं बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है. ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं. उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है. चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में. यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज जो जिस्म के साथ दिल को भी सुकून देता है. क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है. अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राबता करने के लिए अभी कॉल करें 0331-939-4941. आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान. हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी. कुदरती शिफा, दिल से दुआ. कुदरती शिफा, दिल से दुआ. हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी.
2: जिया स्टोर रूड़ी द सवाबे द खुंद मेंदु द पारा यो जबरदस्त खुशखबरी के पहागे की तावस्ता द जनानो द सूट्स खरीदारे द पारा मार्केट त दतलो हिज जरूरत निश्ता. उस पकपल कोर के द जिया स्टोर ना द सरदे द पारा द बेहतरीन डिजाइन और रंगुनो लेडी सूट तरला सकड़े. अब हगा हम पकपल कोर की द व्हाट्सएप पर जरिया द होम डिलीवरी सहूलत सरा पार्सल चेक के या पैसे वरकड़े. जिया स्टोर द जनानो आगा महसूस स्टोर दे जिहागे की सिर्फ और सिर्फ जनाना राबिता कबली शी. زمون خویند مندی پا کور کی دا کپلو کاروبار شروع کول غواڑی نو جیا سٹور تاوس تا پا کوانٹیٹی کی دا سوٹس دا آرڈر کولو سہولت هم در کوی چی تاوس پا خپل کور کی دا کپلو با عزت کاروبار شروع کړی. جیا سٹور دا ټولو نغټ سہولت دا هم در کوی چی کم سوٹس خرس نشی یا تاوس ریپلیسمنٹ کول غواړی پا نوی ڈیزائن کی نو هم کولی شی. دا هر قسم نوی ڈیزائن کولیکشن دا پارا هم اوس زمون واٹس اپ کمیونٹی جوائن کړی. پا دی کمیونٹی کی با دا پرائیویسی تحت ساسو نمبر نشو کیگی. نو بیا هم اوس زمون د جیا سٹور وزٹ وکړئ. پتا نس رحمانیا مدرسہ مینے ٹوپی سوابی یا زمون د جیا سٹور پا واٹس اپ باندھے رابطہ وکړئ 0313-90-53-965.
3: زوانی د زوانکو نه بغیر نیمګړی وی خو چرته د دغه زوانکو په وخت باندې غم او نکللی شي نو په را روان وخت کې دغه ځوانکې ستاسو د خایص د خرابېدو باعث جوړ دی شي. د اویلی سکن او د دانو د پاره یو ډیر خاص میډیکیټډ فارمولا ډاکټر هیدر اینټی اکنی فیس واش, ډاکټر هیدر اینټی اکنی کریم کوم چې په 300 روپۍ باندې د 300 بهترین انګریډینټ سره تیار شوی. ڈاکٹر ہیدر اینٹی ایکنی کریم, ڈاکٹر ہیدر اینٹی ایکنی فیس واش کوم چې د اویلی سکن او د ایکنیز د پارا ډیر بهترین فارمولا دا کوم چې په 300 ورځو کې ساسو د سکن ایکنیز پمپل په مکمل توګه باندې ختمي او یوازې دا نه د دغه دانو چکم داغونه دي هغه هم په مکمل توګه باندې ختميږي. په دې کې بهترین ایکټیو انګریډینټ شامل دي لکه بنزوئل پرکسایډ, سلسلک ایسید, ٹری ٹری آئل او کلینڈا مائسین کوم چې یو ډیر بهترین اینٹی بیکٹیریل, اینٹی انفلمیٹری انګریډینټس دي او دغه پروډکټس ډرماتولوژیکلی ټیسټډ هم دي کوم چې صرف اور صرف په سلور شپو کې دننه دننه ستاسو دانی او د دانو داغونه په مکمل توګه باندې ختمي. نو زر تر زره د نږدې کاسمیټکس جنرل او میډیکل سور نه د بلډونا کاسمیټکس ډاکټر هیدر اینټی اکنی فیس واش ډاکټر هیدر اینټی اکنی کریم واخلي او د سکن ډېرې مسلې اواره کوي. د مزید معلوماتو لپاره زموږ دغه ویب سایټ وزټ کړئ www.belladona.com.

0: ओके जनाब कॉलर गुरु, फर्स्ट कॉलर गुरु सोहराज जख्म जरा, अस्सलाम वालेकुम जी। पखेर ना पखेर पखेर पखेर सो खबर को जख्म जैन जी।
1: जी
0: मना नहीं सर जी, गमन अखपल खूख कुल नाम वाले जी छे था सो खबर कोई फरियाल खान खबर के फरियाल खान कम जैन खबर के लिखा कम जैन मु कॉल करे रहे टोपई हो गम जुदा दे यो जैन वाले का ना या टोपई ना या सवाबई
1: ना
0: फरियाल खान वाया का ना सहलात वाकया ते ठीक ठाक ही खैरियत ते तबीयत खदे जो फलाल गमननो बस तस तस वेम ज खैम टिक टाक इम तस दुआगाने नई रा सरा खु ब्याम ज गमनन खैम हां
1: ये पता स हम पला पला ना कोई दुआगाने मंगे कवे न मन तो आता से न कोई
0: तस चर तो कोई तस दुआ कोई माता
1: हां बोले कोबे ना
0: लका दस दुआ कोई तासो
1: नो अल्लाह ने कसे हत रूह की औलाद हो ढेर मालदार की बोले फिर काहे तो पैसे ढेर मेहनत दे
0: आए खबर है दर्द हुआ क्या ना चे खल का बोले कम ना रंगू ना बदले रा बदले हो
1: संगे संगे
0: वैम द खल का बोले रंगू ना बदले रा बदले हो خیر دے ایسی خبر پدی موضوع سنشتے پختو دا وجہ رنگ بدل کی
1: جی زما تم سلام او زما گل رنگ تم سلام او تست سلام او باقی آئزا نورو انا آئزا آئزا او انایا
0: 0938-2 84-95 السلام علیکم جی ہلو کال وکٹ کو جی خبر ہی کوئی چکال ملاوی گی نو ڈائریکٹ پڑھا رہی کا خبر کوئی زگر ٹائم راس رہا دمرا نشتے اسلام علیکم جی ہلو اوکے جی شکریہ ڈیر منا نا

ऐचे द टूल उमर गुनाहुन में प्रेमापशी रब अदासे औ सजद में पनसिब कड़े आमीन सुम आमीन। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू। मिनवालो गगद एफएम 94 रेडियो दिलबर सवाबे दे माधवेली शेम शाह यानी के मुबारक शाह द प्रोग्राम नुम दे दसियत खबर है। मिनवाल में संग दी द सवाबे बल्कि द दिलबर और ईदुन की संग दी द सवाबे सरच सुमरत तड़ल इलाकी दी दा खलक संग दी उम्मीद दरबद च खबर है। जग च मुंगता सरपा रडेर निकी हिले सातू रडेर दुआगाने दर तक हो आदामन द पार कहू द सेहत द पार कहू उस्तासु द पार कहू नो तासो अमीन खाम खावाए जका चे दुनिया द चा द मखाबा दा पता निश्ता द चा पखुल के द चा द पार शिफा दा तासु द पता निश्ता नो मी दरबै चतासु बखे او چې کله کله مونږ تاسو ته وایو بلکې روزانه ته وایو چې دا خلکو خیال ساتي کم خلک چې ځان خیال په خپل باندې نشي ساتلی هغه خلک کم چې کمزورې دي کم خلک چې بیماران دي کم خلک چې اسپیشل پرسن دي معذور دي دا خلکو بډې خیال ساتي په خاص توګه بابا او د بیبي چې کم زویب دي مطلب دا د ډیر عمر رسیده دي یعنی کې هغه اوس کمزور دي داغي دماغ کار نه کوي دا خلکو بڑے خیال ساتھ ہے

ladies and gentlemen, you are biams mala khwana mein ehtramat wale ji mladar मैं क्या बता रहा हूं आप लोगों को, कमर दर्द को सिर्फ थकन समझकर नजरअंदाज तो नहीं कर रहे क्या? दमला दर्द के चरिता सुबार बार दासूच कोई चर जमा दमला दर्द दे जमा दमला दर्द चिदन दा यार जो स्टेल शिवे मोजो प्लान किए मोडिंग ने पति खबर वाने जाने दो कम और कोई खा द दिन उड़ान दी दमला दर्द दरबानी लूब हु की द दिन उड़ान दी दमला मोहरी मो बिल्कुल उरे जीगी द दिन उड़ान दी दमला डिस्कुनु मतबो बर्बाद छी द दिन उड़ान दी दमला दा दर्द लान खपूतर और सी द दर्दुन तो गोलो पर जेबान खपल दमला द दर्द वजूहात मालूम कयो इलाज कोई जी दमला दर्द कमजोर दर्द म गणई वाली छी दर्द बजाते खुद से बीमारी नहीं बल्कि दर्द यो बीमारी आवाज दल दर के दावी चेर दर्द दरबाने ला ली نو سم مسئلہ شتے باز باز خلکو تو گور دملا درد نشتے باز خلکو تو گردو درد نه دیخو اگی پتی باندې من پوی کی چر دا زما دملا درد ک زما گردو درد ای احساس دملا درد مسلسل وی ای احساس دملا درد ناستی سر وی ای احساس دملا درد د پاسی دو سر وی ای احساس دملا درد اینی ٹائم وی ای احساس دملا درد گرزی دو سر وی یاد لری چی هر یو دملا درد دا یو د تکاوت درد نه بلکې دا د تکاوت आवाज نه دی دکې د پټو د کیچو مسله کې دی شي د غلطی ناستې کم انداز دی د اغي بوج کې دی شي ریل کی هډی چورته ویلې کی د اغي د مسلو بوج باندې کې دی شي د ډیسک د مسلو بوج باندې کې دی شي په اعصابو باندې کوم دباو وی د اغي بوج باندې کې دی شي خاص کر بیا د ملا در سره کله د خپې در شروع شي یا د خپې میګي میګي کېدل شروع شي یا هغه د افریدانو خبره چې ګرځم نو خپې مې شلیږي نو دا بالکل نظر انداز کوي مو دا تاسو دوباره د روان وخت د ډیر نقصان باعث جوړ شي درد پټول یا درد کلارول اصل علاج نه دی اصل علاج دار چ معلومات شول دملا درد جی بچے دملا درد بار بار کی گی روزانہ کی گی او جون کی دلا ڈر عجیبا نقصان رہ پیدا کرے دی نخپل صحت پا سبب آنے میں پری دی اوم دنن فیصلہ دا او کی چی زبا دخپل ملا درد با مکمل تو گوانے ختمو ما دتاسو دملا درد سرمخی ایک زنانہ دی کناری نے دی دس قسم دملا درد سرمخی نو یاد لرے جی دا بہترین تشخیص دا پارا پا ہے در مومن ہم یو پا دک جن اسپتال پیخور خار ہے در مومن ہم یو پا دک جن اسپتال سوابی ہے در مومن ہم یو پا دک جن اسپتال چار سدا ہے در مومن ہم یو پا دک جن اسپتال اسلام آباد ہے در مومن ہم یو پا دک جن اسپتال

0: और ये जी सुपर 933 200 400 95 लाइव कॉल प्रोग्राम के जन सरा शामिल हो मा सुख सुख विखते तस लगला सुचत गए आओ घना तस बैठे मोदी शिवे इंतजार बाद अर्शद इकबाल लाला खेड़े हो कला कला इंतजार छे गम देगा डेर ज्यादा ग्रान हमशे कला कला का इंतजार छे गम देगा डेर ज्यादा आसान भी आओ इंतजार के ब्या किस्मत पूर्ण ही था कला ची माशुमान इंसान का ना आओ जान ल पुलाई रावाखली आगा नसीबदार अच्छी कला गोरे नो आगा पेसो बतम याई पके केलोना राव खींची याई पके दास इस राव खींची मतलब पतम द बल से नमुंग द हर सबा चिगम दे नो द ख इंतखाब पतम यो द हर सबा न चिगम दे द खो में दुनु तमसा तो 09832804592 वान बजस्ता सो लाइव कॉल जन सर गोरमा चे मा सरा सोक राजी द कम जन राजी 09832804592 अस्सलाम वालेकुम अस्सलाम वालेकुम जी पता ना लगी दी टेलीफोन का काम उंगली वो निकलो हो बाबा तो पोई गमल ना चिदा सौ अजदा उदा से चल दे अस्सलाम वालेकुम अल्हम्दुलिल्लाह चल खो खद सो खबर के वही कम से ना
1: यार उसे ना खबर को मा
0: खगन अमर आता हुआ इसोक द कम से ना
1: अकीब मिनम दे यार उसे ना
0: खा अकीब भाई दास्ता पर देख कुल प्रोग्राम के ताऊ स्टडीर ज्यादा हर कले स्टडी मुशीवायु
1: لال خوشحال کا خدا ارشد اقبال لالا خبر مو دے دے ہلو
0: جی جی آواز راضی تاسو
1: وہم وہم دا خبر مو دے دے او یقین سات نمبر را سر نو مو خو یو طاقت انتظار کو اول سے پک خبر ام دا سو کو دیر جاتے خفق کو کنا
0: نو بس خفگان ملاوی گی اصل کی مینا چی پمینا باندی وی نو بیا رستو خفگان دا سی راضی چی نو خدا است وقت کنا پو خلق پو ہئی
1: بالکل
0: بالکل ہم دا سے دا ہر یو آر جی خپل اور دن کی پتم او بیا ارشد اقبال لالا زبونگا سینئر یقینو کا مونگا دل تناسیو پدی سیٹ باندی دا دغا سینئر استادانو دی دئی چگم دینو زبونگ بسر لا سمونگا زکا دل تتا استناسیو
1: پروگرام
0: عقیب بھائی خپل امین ہر اور رسول اور ارشد اقبال لالا پروگرام اور ریخا ناس کی پروگرام تھا
1: بس تاو نہ دادی وجہ کو مت لگاو کو میں جی اور یہ کہ استاد زم دل نے خدا خبر
0: ا ڈیرہ زیاتہ من نہ کوم دعا گانی ورت کوی چاتا دعا سلام لے گئی
1: بالکل وہ تو کو بس اگر اسپیشل سلام تھا سو تھا اور تو امین والے تو سلام نہ
0: وعلیکم السلام ڈیرہ زیاتہ من نہ ڈیرہ زیاتہ شکریہ عقیب بھائی مونسرا پالا گران چھ ڈیرہ زیاد گران چھ ہاں